0: सर्विस नंबर 98 97 प्राइवेट रिफा मोहम्मद
1: अदे जुमला साड़ीस थिंग अंग हिन दरवरुन ना दुई सत बार फिर हिन दरवरुन के बैरु माइकी के कुरियम मिदार अस्मिया तो का बड़े हवाल कुरुम के तेरें बढ़िया हवाल वां मि आई अंग हिन दे दरवरुन ना फिर हिन दे दरवरुन मि हातर दरवरुन ना बिस बड़ी मि हवाल को देवी मि रस्मियात के शर्फ मेहमान राज्य के इज्जत रसूल जमहूरिया आदि सिफाएंगे एम मती बेरिया डॉक्टर मोहम्मद बोइज می رسمیات گه دنگونانی سیفنگه لواکیوں اے فہو انی رسمیات نیموم گه گتوں نیموم گه ایزنے گه دی ہانی کابس رپورٹ کرانے رسمیات نیموم گه ایزنے گه دی وس رپورٹ کرانے می رسمیات کے مہتر
0: देंगुन्नानी एमएनडीएफ बैंड का सिफ़ेंगे लवक सिफ़ेंगे लवक है तो हम अदा करूँगे गोतुं रस्मियां तो के एमएनडीएफ बैवरिंग कोल्ड तेज़ वड़ाएंगे देवोंगे देंग